0: सिफर 336-9000-7064 आओ अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह कना ददी फीडबैक हमंग था बिल्कुल पॉजिटिव रवान दे तरो सपोर रे समुंग सुमर दुकानदारान रुण दी के ना मेन करक सिटी के नो बिल्कुल ददे प्रोडक्ट दी मुना उचित ओली शी आओ ओरली शी जान सरा एक शीश दली शी आओ माता एड्रेस रखा ओली शी सही दा एड्रेस पर देता सो शमिलेगी देखा कहना चाहिए गुड़ा दी टोल प्रोडक्ट ची सुम रोम दी कहना जिनायर कॉस्मेटिक्स प्रोडक्ट अब हम सर पखपल दुकान के बिल्कुल अवेलेबल है सासु बरजे मन अबे उचित हवे आओ फिर सरक्षीज दे पल कार्ड ची घूम दे अब हम सर बस प्रेज दे सही दा जमुंग द दुकान पर ची घूम दा हगा दे डेर आसान एड्रेस दे डेर आसान सही दा जेल चौक साइड न रजे नो पखपल साइड बने जो कुम साइड बने रवान में कहना मॉडर्न कश्मीरी बिक्री बदर थरूशी आगे सर पखो के टच मार्केट थे दा कपड़ों आगे दाना ना कॉर्नर के बजमा दुकान में पोस्ट पे गाट फ्लेक्स लगी दली थी जमा पनो मांदे नो तासु बमा पेज ने कानून में ना पेज ने गुरप पिक्चर बने हम वो पेज ने कहना पनो मांदे वो पेज ने आज रहन हटक लेस इन कॉस्मेटिक सेंटर दे जे असलम बागी मार्केट के दे आओ द्रबखेल जुमात ब हम तो से लिदर एजिकल लोन दे साइड नर्से तो द्रबखेल जुमात ब क्रॉस के ए सर यो मार्केट थी द कपड़ो आब हम क्रॉस के दगी कपड़ो मार्केट सर पखो कियो बल मार्केट थी द कपड़ो अके ज मौजूद है मां हाल त बता सुर जाए दिनार कॉस्मेटिक्स प्रोडक्ट देने अलावा ची नूर होम तासु सो सामान जरूरत हुई बिल्कुल दलते के बता सुता अवेलेबल भी तासु दलते ना उचित वाले शी सही दा देने अलावा पंबेरी कली की बाओ हाफिज हुजब संडर सर दत्त मिलोवी जी सनौला मार्केट के दे कारी नूर खिताब सर बदरत मिलोवी जी अरुस शॉपिंग सेंटर सर दे सर बता सुता पमंगल मेला के वसीम सर मिलोवी जी आओ دینے لوا پا منگل میلا کی باب دل خالق بولا ناسب سر ملوی جی تخت نسرتی کی با لبیب سر ملوی جی او پا چائن اپلزا کی با لالا کاسمیٹک سر در تمیلوی جی پا مین کرک سیٹی کے او مین کرک سیٹی کے با 22 گریڈ شاپنگ سنٹر سر ہم در تمیلوی جی سیدہ آجی کال زکر ننظر علما چی کم تاوستا پارا ما نیو پروڑک روڑی دے لانچوی دے گنا تو آغا با در سرا انٹروڈیس کو ما ورس تو فرسٹ اف آل با دی تاسو کسو چی مانگتلا مونگا سا پروڑک لانچ کردی دے تا پسر جونتی راؤں یا ما دی را با مردان زستا پسر جونتی راؤں یا ما دی آجی فرسٹ کالا رفتا شو کسو چی مونگ سر سوک دیو دکیم دونا السلام علیکم بالکل ٹھیک ٹھاک فٹ فاٹ دا وقت مونگ سر سوک دیو دا کم زنا تجید اللہ تجید اللہ دارا تو ویسنگ ہے تاسو خواب بروبر طبیعت صحت مزاج وڑو کی ستر مشیران کشیران مٹول شدی بالکل ٹھیک ٹھاک فٹ فاٹ ہی دارا تو وی اغیق آواز کلیر درزی کے نا لکی مروتا اچھا لکی مروت کی کم زینا خبر کوے دا کم زائی کی رضی لکی مروت مین بازار نا مخ کی رضی کا اور اس تو رضی کا سائیڈ تا دے ورنہ اچھا خواہ خواہ بس بیا خو سید چواز کلیر درزی خدا رہتا ہوا ہے کہ نام چنن میں تاسو تا پا زینار کاسمیٹکس کیو سوال عمر وڑی دے زمونگا کم نئے نیو سو پروڈکٹ لانچ کری دے گا نا مارکیٹ تا بس نن سبا تب روحم شی چو سے متا صرف نماوش ہے نتوس تب دی زینائر کاسمیٹکس لطرف اینام ملوی جی سوال دے گا نا بالکل دا سی وائم اکنا ہاں چیز مونگا کم نئے نیو پروڈکٹ لانچ کرے دے اگا پروڈکٹ بسوی مطلب کم پروڈکٹ بوی دا
1: ویبا سوچ پوکا میں
0: تا چی سوچ پی کئی که ما تا جواب چا ٹیک را کو بس انام اغی در نوڑی دی بیا خواه نو انام خو بال رڈی بل چتا ملے وی کی چا جواب ٹیک را کو صحیح دا کنا اوکے دا جی خو لکی مر ور کتا سو وقت سے چرتے کی در تا نمیلے وی جنو مو سر بو کانٹیکٹ کوای صحیح دا اوکے دا جی او بل دا ڈسٹریبیوٹر چ کوم نمبر دے کنا گا ہم تا سورا شیئر کوم تا سو اس روم کانٹیکٹ کولے شی صحیح دا اوکے دا جی تھینک یو سو ویری مچ یو جہان مننا دا مونگ سر او تاجید اللہ دا لکی مروت نا

0: आप सुन रहे हैं रेडियो मन 88.4 करक, जहां मौसीकी, मालूमात, इस्लामिक प्रोग्राम और एंटरटेनमेंट शो हमेशा आपके साथ रहते हैं। रेडियो मन 88.4 करक, आपकी आवाज, आपका एहसास।
1: द करक अनूर शो खल को द पारा द खुशाले खबर उस्तासो पाख पल खार करक की द डीरो गण बीमारो लका शुगर अरकुन निसा फालिज जुड़ुन बीमारी गुर्दो की कहानी त्रिख की कहानी बेओलादी बावसीर मेदी जख्म ब्लड प्रेशर लोगन लगी दल द वजूद सुस्ती प्रास्टेट दमला दर्द द जुड़ुन बीमारी او د زنانو نارینو نور پټ او خکاره بیمارو په شمول د هر مرز علاج په تسلی سره د یو تکړه قابل او تجربه کار ډاکټر سید ذاکر شاه باچا صاحب نه کولی شي. سوک چی ڈی چمیس، بی چمیس، آر چمپی او نور سندونه ترلاسه کون کی د پیښور مشهور هومیو فیزیشن دی. د نور معلوماتو د پارا پا دی نمبر رابطه وکړئ 0331-52-65-340. पता याद साथे पिशावर हेल्थ मेडिकल सेंटर मलिक सिंजीत मखामख सिविक प्लाजा जेल चौक खरड़।

0: ओके जी, निकाल सिलसिला जारी बा 0927-291-292 बैक टू बैक सोकाल से आपसे मिलाओ एसएमएस तरफ से हर सा गुरु बने कलर दे शो नेक्स्ट कलर से मिस्टर अकाल दिलारी सोखती अस्सलाम वालेकुम जी वालेकुम सलाम अलाबा करम दा शेकड़ी दी जी मुझे सो खबर के दी किम जेना अच्छा गिला मना वजरा इस थड़े मा से दुनिया हरकत में प्रोग्राम के डेली वेलकम हर का हां अच्छा ओके जी गिला मना वजीरा ठीक से लाइक जी गिला मना वजीरा दा बरो तो वे छे फर्स्ट टाइम निकाल करे दा रेडियो मन करेक्ट है
1: भाई कैसे के फोन रोगा जैसे बरो को जैसे न दा रे जो
0: अच्छा तो से पहले फोन रोगा सही अल्लाह पाक ते खैर वकी अल्लाह पाक ते खैर रहमत है बरो मो किशा ये
1: बरो म सारा दा
0: सही ओ से मो खबर दे ना रे दा मो दा पिसने ओ के जी रेडियो मन करेक्ट दे पहले साल कॉल करे दा सही सही सही तो तब या बिल्कुल वेलकम ना कभी शाह बात सही है ना
1: भाई दासो बके हां ही तो बराशा
0: जनतीशी की मेदार अतलुन की ना
1: ना ना दस्ते
0: खाकी है खैर देवी मोता शाह
1: खाल के इसकी बरा के प्रेरित में क्या बोले ना प्रेरित जैसे बरा में तो तावेल खड़ी है
0: नहीं अच्छा यो जान मने ना इज्जत मने शिकदर मने शिकुरक है हाय हाय द कल ने वेल ड्रॉप के जी पर के काल दे ना ड्रॉप शो आवाज में और वे नो बियारो तो ट्राई कवले से बसे 1527-292 दिला रहे हैं गुरु बने कलर से मिस्टर काल दिला रहे सोखती हैं अस्सलाम वालेकुम जी जनाब अस्सलाम वालेकुम जी जनाब सो कर सर खबर के दे किम जना अच्छा आईना हो रखे स्थली मासे जा ठीक ठाक बिटवाड आईना आवाज दे काम रुसी
1: وسا
0: اے ووس لشکی گزارا کبھی اینا دبر تو وے چھ بدومے طوفان ہن درغلا انا
1: بھائی جان نہ درغلا ان ووس صحیح آواز
0: نہیں اے ووس صحیح دا
1: او سرنگی بھائی جان ہر دسو
0: ہا لا با کرم دا شگڑی دے اختار خو مڈیر شکڑے دا
1: بس موشے بھائی جان سر خبر ہو کہ کنا اختار مبارکی می ہن اے اختار مو دیر
0: تا اچھا پوتے وا اختار مبارکی تو سینہ وگڑے
1: نا نا مو اختار دکھال نہ ولید
0: اچھا صحیح اچھا ٹھیک چلائے بیا ہو ڈیر ڈیر خیر دیوی میرا بنی شکریہ تھینک یو سو ویری مچ ہاں
1: بس پر برمنا مرزا نور ویتلی
0: ہاں جی جی داغا سے ودنو سیزن شروع دے گا نا جی جی ہاں گرمی ڈیر گرمی کے تو سے ڈیر دے خپل زنو خیال کا خاص کر کے خپل مشومون ہو خاص کر کے مشیرون ہو ڈیر زیوت خیال سے ہے مشومون اور اسرا اسرا مشیرون
1: مشیرون کا نالا تھا
0: جی جی
1: تب مجھے کم سے کہنا نہ شاید ورک ہو سر بڑے خیال کو جو سب بنا ہوا جو سارا وہ مسلمان سارا دیر خبر ہے ہر سے کہا مخا ہو ہم مجھ کو سے جو تو سر بتا کچھ دیکھ کے نو آغا وہ گھر میں نہ ہوگا جو من سے کہ تمہارا سب گھر میں تو جان یہ صحابہ نے سر سر بن گونے نے سے بیا قانون دے پر اس گون مسلمان دی
0: جی جی
1: ہاں مجھ سے سارا سب مسلمان
0: جی جی
1: بس
0: تو بھائی جان سب صحیح صحیح بالکل ڈیر مزدور خبر دیو کہ مشخدا غوی چ گرمی دا لشکی اغا تو سے ڈیر احتیاط وکے گرمی تل گرمی نہیں وی کنا اللہ پاک تکشلی برنو نو کہ اللہ پاک دا خیر بروم وکی بیا گرمی زور چ دا ان شاء اللہ لاون دے کام شی ہو جے کرے گرمی وی نو تو بالکل صحت تے ڈیر سخت نقصان ور کئی نقصان وی خاص کر کے مشومون او اسرا اسرا مشیرون چ دے بالکل کم شمون دی او یا سرا سرا مشیرون دی ادوی چی کیم اغا دے وجود دے بدن دے باڑی کیم اغا خپل قوت مدافع تا کنا دالش کی ویک وی جی جی اینا ہو رکے یو جہان منا دے کون دے کال کولو او پروگرام رو سر وور وا چی پروگرام کے نورا چاخیان دے دعا سلام
1: اب تا تک میں سلام دا گریڈ مے کیتا او وچ نا دی بہار تا او نا دی تا را دی تا او جیوے تا مستان ہتک تا علی نہ ہتک زنی ہتک
0: اوکے جی وعلیکم السلام دی کال کولو یو جہان مننه عزت منشه جی

0: कृष्णा जी। ओके जी, खुशदीफा कंपनी शिफा ब्यूटी क्रीम फेस वॉश तेल शैम्पू जरूर इस्तेमाल के खुशखर तविया तो खो बिल्कुल रिजादरतावनी वाला नमे जे किमा दो माड़े तर गोष्टाई है नमे जे किमा दो खिजमत तर गोष्टाई है न जे किमा दो मजका पार्टी ते वर गडो खुशा के हो का खपायर
1: ना खपा को ना खुदा से तेल कड़ा परी में दैली
0: हां
1: छे पशम पे बने मिच ऑफर लगा ले दे ये 500 पे जिन जातो 350
0: माशाल्लाह जबरदस्त
1: 300 रुपए इंशाल्लाह कोशिश करे 350 रुपए ने पूछो ना खलास
0: देखो शाम रोज वाल बैठ जाए शाह
1: बिल्कुल
0: दादा सो कास हो यू कास पर शाम रोज नुमाए वाला बिया पर बैठ बंदे नुम लिख ले देखो दस तालीम हुआ ना खो पर बैठ या नुम लिख ले शाम रोज
1: बिल्कुल
0: बेदा क्रिकेट मैदान तर वो तो कहना बेबी वो था बैट पर जवाब कहते हुए दावक साहब आचाय पता बैट में सन उमली कहलाई देगा ना बलता वे वर्ष जवाब कहते दावक साहब आचाय पता बैट में सन उमली कहलाई जाए भाई यू कैस दस पिलोड़ दस ताली में हफ्ता वंदे हाँ अगी था वेरे वे भाषा तो पता बेड बुंदे नोम पढ़ाओ का सन उम हमें पहले कहलाई समय पहले कहली दी और तो कुछ दा शाह मर वज शाह मरुज ना शाह मर वज जोड़ के कहना नो कलर गलत सुखता है सर। अस्सलाम वालेकुम। देखो मु ख्याल त्रोर में रोगला खो गर्मे नहीं वाली दो हरूपा कड़िए दो शेरावलिए अस्तल ये दो खुदाई दा खैर वो की सरंगे शाय एम ठीक ठाक तबियती ना दुले हो गराबे दुदर सरा लग गया दो चासमोन करी जी का तत्र है गड़ा बावे सरा ना मुता खुदा का खबर अर पदड़ा शोला बिचार दावेल दे चासमोन करी जी बेचे जब आसमोन ना डेरा करे तो दार रिश्ते आवा का
2: ना
0: हाय हाय हाय हाय हाय خبر متر پریر دیا ونڈے جر گے پیسہ لے خبر نہ خدا سو بالکل متا دیکھا بالکل ایک بھی نہ جڑ سی سو گے الگ تو لمبی خود خبر نا چیتر بس پتواڑا دمزی گانل تو شاید دمزی پہ گانل پوئی نہ شولا تٹا پیکڑا زبا مزی در گڑما داران جو لٹرا کو بھی تروا دے شاہدو چستر کا تالا کئی بار جڑے رٹ خوان دو گی سنڈا سے یو خول بھر والا کیا پتا زن سے خول بھر والا گو کہنا بیا میک اپ ضرورات نشتا ہوتا بس بھائی یو سر پڑ کی ضرورت ہے داخو زبے داخو زبے عید شوق کا ہوئی ہوئے نا ترپ کڑی غصے اخاڑے کا خود آئی اخڑا منا کھیلے دنا کھیلے سادو کا بارم لگ گیا چلو جی جی بارون دخت وکو زکه چې ګرمي دو تر ډیره ډیره مننه ده کوه خوشو لابو ته غوډه چې کال در وکړه ٹھیک شو
2: اره بھائی اره جی واخ
0: گانا ٹھیک شو جی بالکل ادھر تلا گاوا خو ته مو سره پروگرام ورو ده کال کولی یو جهان مننه جی
3: زون خیال دې ستا یار
0: زوی چې زون خیال دې ستا دیوال خټاک مې ته ورولا گوشا خٹاک تیشا سب یہی تلش کے اور بھی شاہ